0: prachtig. Wacht, wacht. Aha, wacht, wacht, la kaart. Jij toch, hé. Fahun, niet nu staan die dik duke pechan.
1: Oh,
0: मेरे प्यार को मेरे देश मुझसे कहो कि 24 घंटे लगातार साथियों